0: IUML के दो दो अरकान कानून साज असेंबली हैं। TVK के सरबराह ने दावा किया कि अब उन्हें 120 अरकान कानून साज असेंबली की हिमायत हासिल है। पेश है एक रिपोर्ट।
1: आज TVK पार्टी के लिए एक बहुत अहम दिन था, हालांकि वो अक्सरियत के साथ सरकार तश्कील देने के लिए मतलूबा तादाद हासिल करने में कामयाब रही। TVK की हिमायत करने वाले अफराद सड़कों के दोनों अतराफ बड़ी तादाद में ढोल ताशे बजाकर अपने मनपसंद लीडर को देखने के लिए मौजूद थे। फिल्म सरकार ब्लॉकबस्टर के हीरो हलफ लेने के बाद रियासत के वजीर आला बन जाएंगे। नामजद वजीर आला सी जोसेफ विजय लाल तिलक लगाए हुए थे, नीले रंग की जीन्स पहने हुए थे और उन्होंने बाएं हाथ पर लाल धागा बांधा हुआ था। उनका ये रूप इससे कबल के वजीर आला के मुकाबले में कतई मुख्तलिफ है। चेन्नई से जॉय की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं फुरकान खान।
0: सुप्रीम कोर्ट ने पंजाब में मनशियात की बढ़ती हुई लानत पर तशवीश का इजहार किया है। रियासत के जरिए मनशियात की रोकथाम कैसे की जाए, इस सिलसिले में अदालत ने बुनियादी तब्दीली लाने पर जोर दिया और कहा कि इंसानी अमवात की सूरत हाल तशवीशनाक है। चीफ जस्टिस सूर्यकांत और जस्टिस जयमाला बागची ने एक हालिया वाकये का हवाला दिया जिसमें एक मां ने अपने सभी पांच बच्चों को मनशियात की लत का शिकार होने के सबब खो दिया। बेंच ने कहा कि मनशियात की लानत इस हद पर पहुंच गई है कि जहां मरकजी हुकूमत की मदाखलत जरूरी हो गई है। चीफ जस्टिस ऑफ इंडिया ने रियासत और मरकजी एजेंसियों से मनशियात की लानत के मुकम्मल खात्मे के वाहिद मकसद के साथ काम करने के लिए कहा। बेंच ने पंजाब पुलिस की ये कहते हुए नुक्ताचीनी की कि वो शोहरत के लिए छोटे जराइम के मुर्तकिब अफराद को पकड़ने पर तवज्जो मरकूज कर रही है जबकि मुनशियात की नाजायज तिजारत करने वाले बड़े मुजरिम आजाद घूम रहे हैं। वजीर दिफा राजनाथ सिंह ने आज कहा कि मुल्क की बाख्तियारी और सलामती सरहदों की हिफाजत तक ही महदूद नहीं है बल्कि ये माशरे माहौलियात और शहरियों की सलामती से भी वाबस्ता है। नई दिल्ली में भारतीय फौज के साथ पहाड़ी इलाकों में बचाव कार्रवाई से मुतालिक मुहिम तिरंगा माउंटेन रेस्क्यू के 10 साल मुकम्मल होने की एक तकरीब से खिताब करते हुए जनाब सिंह ने जोर देकर कहा कि एक बाख्तियार भारत वो है जहां सरहदें महफूज हों, समाजी बिरादरियां पुरएतमाद हों और आफात के वक्त हरेक की जिंदगी की हिफाजत यकीनी हो। जनाब सिंह ने मजीद कहा कि हिमालय जैसे हसास और दूरदराज खित्तों में तिरंगा माउंटेन रेस्क्यू महज बचाव कार्रवाई तक महदूद नहीं है बल्कि मुल्क की मुसल्ला अफवाज मकामी बिरादरियों के भरोसे और कौमी पायदारी के लिए एक मजबूत सुतून की हैसियत रखता है।
2: तिरंगा माउंटेन रेस्क्यू के लोग वो हैं जिनकी उपस्थिति हमारी सेनाओं को संबल प्रदान करती है। आपने सैनिकों के मनोबल को बढ़ाया है, आपने हिमालयी क्षेत्र में रहने वाले समुदायों को यह एहसास कराया है कि वे अकेले नहीं हैं। TMR जैसे संस्थानों का कार्य केवल रेस्क्यू तक सीमित नहीं है, आप इनडायरेक्टली बॉर्डर स्टेबिलिटी, कम्युनिटी कॉन्फिडेंस और नेशनल रेजिलियंस को भी मजबूत कर रहे हैं।
0: हुकूमत ने कहा है कि मुल्क भर में घरेलू LPG की सप्लाई मुस्तहकम है और किसी भी डिस्ट्रीब्यूटर की जानिब से LPG का जखीरा खत्म होने की कोई इत्तला नहीं है। नई दिल्ली में एक बैन वजारती मीटिंग में खिताब करते हुए पेट्रोलियम और कुदरती गैस की वजारत में सेक्रेटरी सुजाता शर्मा ने कहा कि हुकूमत की ये कोशिश है कि घरेलू सारिफिन को गैस की कोई किल्लत न पेश आए और मगरबी एशिया में बदलते हुए हालात के पेश नज़र कीमतें मुस्तहकम रहें। उन्होंने कहा कि गुज़िश्ता दो दिनों में 87 लाख गैस बुकिंग हुई जिनमें से 57 लाख गैस सिलेंडर सारिफिन तक पहुंचा दिए गए। ये आकाशवाणी है। भारत और सिंगापुर ने अहम शराकत दारों के तौर पर दहशतगर्दी का मुकाबला करने में बाहमी तआवुन की अहमियत पर जोर दिया है। भारत और सिंगापुर के दरमियान दहशतगर्दी और जराइम से मुकाबला करने से मुतालिक मुश्तरका वर्किंग ग्रुप की 5वीं मीटिंग गुज़िश्ता रोज नई दिल्ली में मुनक़िद हुई। मुश्तरका वर्किंग ग्रुप ने सरहद पार की दहशतगर्दी समेत हर तरह और हर शक्ल में दहशतगर्दी की मुकम्मल तौर पर और सख्ती के साथ मजम्मत की, नीज दहशतगर्दी के तई सिफर बर्दाश्त के उसूल का एआदा किया। JWG ने दहशतगर्दों और अक़वाम मुत्तहदा सलामती कौंसिल 1267 पाबंदियों की कमेटी के जरिए करार दिए गए दहशतगर्दी के ग्रुपों के खिलाफ कार्रवाई करने में तआवुन पर तबादला ख्याल किया। उसने सरहद पार के खतरों का बरवक्त और मौसर तौर पर जवाब देने के लिए कार्रवाई में इजाफा करने की गरज से मालूमात शेयरिंग को मजीद मुस्तहकम करने की जरूरत से भी इत्तेफाक किया। सोमनाथ मंदिर की तामीर नौ की 75वीं सालगिरह मनाने के लिए सोमनाथ अमृत पर्व मनाया जाएगा। वजीर आजम नरेंद्र मोदी सोमनाथ के प्रभास पतन में इस महीने की 11 तारीख को सोमनाथ अमृत पर्व में शिरकत करेंगे। मीडिया से बात करते हुए गुजरात के वजीर जीतूभाई वाघानी ने कहा कि वजीर आजम त्रिवेणी हेलीपैड से वीर حمیر جی گوہل کے مجسمے تک ایک کلومیٹر طویل میگا روڈ شو کی قیادت کریں گے. وزیر اعظم مودی سومناتھ مندر میں کمبھ ابھیشیک، دھوج پوجا اور مہا پوجا بھی کریں گے. مرکزی وزیر داخلہ امت شاہ اتوار کے روز نئی دلی میں ممکنہ سیلاب اور گرمی کی لہر کی صورتحال سے نمٹنے کے لیے ملک کی تیاری سے متعلق ایک اعلیٰ سطحی جائزہ میٹنگ کی صدارت کریں گے. یہ اعلیٰ سطحی جائزہ فعال حکمرانی، شہریوں پر مرکوز قدرتی آفات کا بندوبست اور قدرتی آفات سے مقابلہ کرنے والے بھارت کی تعمیر کے تئیں حکومت کے مصمم عہد کی عکاسی کرتا ہے. میٹنگ کے دوران جناب شاہ مرکزی حکومت کی ایجنسیوں کی تیاری، پیشگی وارننگ نظام، وسائل کی فروغ اور بین ایجنسی تال میل کا جائزہ لیں گے تاکہ اس بات کو یقینی بنایا جا سکے کہ کوئی جان ضائع نہ ہو اور املاک کو کم سے کم نقصان پہنچے. شہری ہوابازی کے مرکزی وزیر رام موہن نائیڈو نے اطلاع دی ہے کہ ایئر انڈیا کی پرواز AL-171 کے المناک حادثے کی حتمی تحقیقاتی رپورٹ آخری مراحل میں ہے اور توقع ہے کہ اسے ایک ماہ کے اندر جاری کر دیا جائے گا. آج گاندھی نگر میں گفٹ سٹی میں ایئر کرافٹ سیزننگ اور فائنانسنگ سمٹ کے موقع پر صحافیوں سے بات کرتے ہوئے وزیر موصوف نے کہا کہ طیارہ حادثے کی تحقیقاتی ایجنسی مکمل اور شفاف تحقیقات کر رہی ہے. سپریم کورٹ نے ہدایت جاری کی ہے کہ قومی تحقیقاتی ایجنسی کے ذریعے چھان بین کیے جا رہے معاملات سے متعلق 10-15 زیر التوا مقدمات کو نمٹانے کے لیے کم سے کم ایک خصوصی عدالت قائم کی جانی چاہیے. چیف جسٹس سورے کانت اور جسٹس جوائے مالیہ باغچی پر مشتمل ایک بینچ نے کہا کہ یہ خصوصی عدالتیں ایک ماہ کے اندر قائم کی جانی چاہیے. سپریم کورٹ نے از خود نوٹس لیتے ہوئے ایک مقدمے کی سماعت کے دوران ہدایت جاری کی کہ ان خصوصی عدالتوں کو کوئی اور کیس نہیں سونپا جائے گا اور مقدمے کی کارروائی یومیہ بنیاد پر کی جائے گی. مرکزی وزارت صحت نے ہنٹا وائرس کے معاملات کے کم عالمی خطرے کے جائزے کے پیش نظر احتیاطی نگرانی کے اقدامات فعال کر دیے ہیں. ذرائع کے مطابق وزارت صحت کروز شپ MV Hondius پر ہنٹا وائرس انفیکشن کے رپورٹ شدہ معاملات سے متعلق بدلتی ہوئی صورتحال پر گہری نظر رکھے ہوئے ہے. یہ کام امراض کی روک تھام سے متعلق قومی مرکزی NCDC انٹیگریٹڈ ڈیزیزز سرویلانس پروگرام، صحت کی عالمی تنظیم WHO اور صحت کے دیگر بین الاقوامی صحت حکام کے تعاون سے کیا جا رہا ہے. دیہی ترقی کے مرکزی وزیر شیوراج سنگھ چوہان نے آج نئی دلی میں زمینی وسائل کے محکمے کی ایک جائزہ میٹنگ کی صدارت کی. ڈیجیٹل انڈیا زمینوں کے ریکارڈ کی جدید کاری کے پروگرام 3.0 کی صورتحال کا جائزہ لیتے ہوئے جناب چوہان نے کہا کہ جدید کاری کی کاوشوں کو اس بات کو یقینی بنانا چاہیے کہ زمین سے متعلق خدمات کو شفاف، مؤثر اور رکاوٹوں سے پاک بنا کر شہریوں کے ساتھ ساتھ محصولاتی حکام کے لیے سہولت کا باعث ہوں. انہوں نے واضح کیا کہ مجوزہ اراضی کی پیمائش کے اقدامات قطع اراضی کی فوری اور درست قدر کی تشخیص میں سہولت فراہم کریں گے، جس سے بینکوں کو قرضوں کی منظوری کے عوامل کو بہتر بنانے میں مدد ملے گی. بامبے ہائی کورٹ نے مہاراشٹر حکومت کو مہاراشٹر کے جھونپڑ پٹی والے علاقوں کی بہتری، صفائی اور بازآباد کاری کے ایکٹ 1971 سے متعلق کارکردگی کا جائزہ لینے کے لیے 4 ہفتے کے اندر ایک اعلیٰ سطح کی ماہرین کی کمیٹی تشکیل دینے کی ہدایت جاری کی ہے. سپریم کورٹ کی ہدایت کے مطابق قانون کی زمینی موثریت کا جائزہ لینے سے متعلق سپریم کورٹ کی ہدایت پر عمل آوری کرتے ہوئے ہائی کورٹ کی جانب سے اس سلسلے میں کارروائی کے دوران یہ فیصلہ کیا گیا. جسٹس GS کلکرنی اور ادوے سیچنا پر مشتمل بینچ نے ممبئی میں جھوپڑ پٹی کی بحالی اور شہری منصوبہ بندی کی انتہائی ناقص پیش رفت پر تنقید کی اور کہا کہ یہ قانون 5 دہائیوں سے زیادہ نافذ العمل ہے. خواتین کے قومی کمیشن NCW نے سنگین جنسی جرائم کے معاملات میں تیز رفتار عدالتی کارروائی، سخت نگرانی اور پیرول پر پابندی کی ضرورت پر زور دیا ہے. کمیشن نے اپنے ایک بیان میں خواتین اور بچوں کے خلاف سنگین جرائم میں ملوث ملزمین کے لیے موجودہ پیرول فریم ورک پر گہری تشویش کا اظہار کیا. بھارت کی سمرنجیت کور آج شنگھائی میں کھیلے گئے تیر اندازی عالمی کپ سٹیج 2 میں خواتین کے ریکرو انفرادی مقابلے کے سیمی فائنل میں پہنچ گئی ہیں. سمرنجیت کور نے کوارٹر فائنل میں اپنی چینی تائپائی حریف فینگ یو جو کو سیدھے سیٹوں میں 0-6 6-0 سے شکست دے کر اپنے پہلے ورلڈ کپ تمغے سے صرف ایک جیت کی دوری پر پہنچ گئی ہیں. اب سیمی فائنل میں سمرنجیت کور کا مقابلہ عالمی نمبر 1 جنوبی کوریا کی کم جیونگ سے ہوگا. آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر. سوویندو ادھیکاری مغربی بنگال کے پہلے BJP کے وزیر اعلیٰ ہوں گے. حلف برداری کی تقریب کل صبح کولکتہ کے بریگیڈ پریڈ گراؤنڈ میں ہوگی. टीवी के सरबराह सी जोसेफ विजय को कांग्रेस